डोल रिम झिम बादल बरसे रामा हो, गुन गुन गुन गुन भंवरे झूमे झर झर झर झर झरने